चाहिँ हाल्नु पर्दैन, इनपुट आउटपुट चाहिँ हेडफोनमा सुन्यो भने थाहा हुन्छ।